0: अभी आप सुन रहे थे कुछ चुने हुए हमद नात और कवाली, और हर हफ्ते की तरह एक बार फिर आपकी खिदमत में आज सुबह के इस्लामिक प्रोग्राम।
1: أعوذ بالله من الشيطان الرجيم
2: پناہ مانگتا ہوں میں اللہ کی شیطان مردود سے
1: بسم اللہ الرحمن الرحیم
2: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے

0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: इय्याका नअबुदु व इय्याका नस्तईन।
0: ऐ परवरदिगार, हम तेरी ही इबादत करते हैं और तुझी से मदद मांगते हैं।
1: इहदिनस सिरात अल मुस्तकीम सिरात अल लजीन अनअमत अलैहिम गैरिल मग़दूब अलैहिम वलद्दाललीन।
0: हमको सीधे रास्ते चला उन लोगों के रास्ते जिन पर तू अपना फजल करम करता रहा, न उनके जिन पर गुस्से होता रहा, और न गुमराहों के।
2: आप सब सुनने वालों को फिरोज खान की तरफ से अस्सलाम अलैकुम और रहमतुल्लाहि व बरकातहु। और अब हमारा साप्ताहिक सेगमेंट आलिमोनिया। आलिमोनिया इज ब्रॉडकास्ट ऑन सनराइज रेडियो ब्रेडफोर्ड एवरी फ्राइडे इवनिंग्स फ्रॉम 8 PM टू 9 PM, दैट्स लंदन टाइम, एंड रिकॉर्डेड लाइव हियर 6 AM टू 7 AM एवरी सैटरडे मॉर्निंग, and replayed on Radio 1701 Sunday mornings from 7 to 8. To ye hai Alimoniya Maulana Fazal Da.
3: Bismillahir Rahmanir Rahim. Alhamdulillahi Rabbil Alameen. Wassalatu wassalamu ala Sayyidil Anbiya wal Mursaleen. محمد وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن عدة الشهور عند الله 12 شهرا في كتاب الله يوم خلق السماوات والأرض منها أربعة حرم صدق الله العظيم محترم ومكرم سامعين السلام عليكم ورحمة الله وبركاته آپ سے مخاطب آپ کا محزبان مولانا فضل داد I'm your host مولانا فضل داد and this is Sunrise Radio Our weekly session every Friday evenings between 8 o'clock and 9 o'clock UK time. And you're most welcome to take part in this session. It's a live session. The number for our studio is 01274-306666. Hamare studio ka number 01274-306666. اور اس کے ذریعے آپ ہم سے رابطہ کر کے چاہے کوئی دینی مسئلہ ہو یا حالات حاضرہ کے اوپر کوئی بات چیت کرنا چاہتے ہیں چاہے لوکل حالات ہوں ملکی حالات ہوں بین الاقوامی حالات ہوں تو ان تمام حالات کے اوپر اگر آپ بات چیت کرنا چاہتے ہیں تو یہ موسٹ ویلکم یو موسٹ ویلکم ٹو کم اینڈ جوائن ان دس ڈسکشن آن ایئر Our studio number is 01274-306666. Whether it's an Islami mas'ala that you'd like to discuss or ask, whether it's the issues that are affecting you or affecting the people, local issues, our national issues, you're most welcome to speak about international issues, as long as it's within the parameters of respect and politeness. You can air your opinion, even if it's something you feel may be beneficial and you'd like to talk about it or speak to the people or pass on some important message, you're most welcome. The number for our studio is 01274-306666. And if you want to call from outside, اور آن لائن ہماری آواز جا رہی ہے آپ کی یہاں اور آپ اس کو سن رہے ہیں تو یہ موسٹ ویلکم آپ آ کر آن ایئر آ سکتے ہیں لیکن باہر ممالک سے ایکسٹینشن 0044 کا لگانا ضروری ہے Those who are calling from abroad, please remember to add in the extension of 0044 at the beginning of the phone number. قرآن کریم کی آیت میں نے تلاوت کی ہے اور اس کے اندر اللہ رب العزت نے جو 12 مہینے ہیں اس کے بارے میں بات چیت کی ہے چنانچہ اللہ رب العزت ارشاد فرماتے ہیں کہ ان عدت الشہور عند اللہ 12 شہرا فی کتاب اللہ کہ مہینوں کی تعداد اللہ کے یہاں جو اللہ نے لکھی ہوئی ہے وہ 12 مہینے ہیں اللہ سبحانہ وتعالی mentions in the Quran that the number of months that Allah has decreed are 12 months. So from this ayah we understand that Allah has decreed to be 12 months in an Islamic year. Now of course, we all know that the Gregorian calendar also has 12 months, January, February, March, April, May, June, July, August, September, October, November, December, 12 months. So that much, the number of months is mutual between Islam and other cultures, other faiths, other backgrounds, other nations. دوسرے قوموں کے ساتھ دوسرے جو مذاہب ہیں ان کے ساتھ اسلام کا اتنا تو قدر مشترک ہے قدر مشترک کہ ان کی یہاں بھی 12 مہینے ہماری یہاں بھی 12 مہینے لیکن اگلی بات وہ یہ ہے کہ اسلام کے جو مہینے ہیں ان کے بارے میں احادیث میں آتا ہے کہ سومو لرؤیتہ وافطروا لرؤیتہ کہ تم اپنے روزے کو شروع کرو مطلب روزے کے مہینے کو شروع کرو چاند کو دیکھتے ہوئے اور اس کو ختم کرو افطار کرو چاند کو دیکھتے ہوئے تو ہمارا جو دار و مدار ہے ایک مسلمان کا اسلام کا دار و مدار مہینوں کے لحاظ سے وہ ہے چاند کے اوپر It's a system that's built upon the moon, the lunar year, the lunar system. اور جو دوسرے مذاہب ہیں یا دوسرے کلچرز ہیں اکثر ان کے اکثر جو مذاہب ہیں اور اکثر جو کلچرز ہیں ان کا جو سال ہے وہ دار و مدار اس کا وہ سورج کے اوپر ہے They have a solar year. Solar, sun, lunar, moon. They have a solar year. So their 12 months, they revolve around the sun and the time and the length and the full circle of the full orbit of the sun. Suraj ke ird gird puri jab circle puri hoti hai, duniya ki ek puri orbit hoti hai, to usko ek saal kaha jata hai. Aur Islami nukte nazar se سال جو ہوتا ہے اس کا دار و مدار 12 مہینے اور ہر مہینے کی شروع اور آخر یہ چاند کی آربٹ کی اوپر ہے چاند کی ایک آربٹ ہوتی ہے ایک اس کا چکر ہوتا ہے پورا جب اس کا پورا چکر ہو تو ہم کہیں گے کہ ایک مہینہ مکمل ہوا دوسرا پورا چکر ہو ایک دوسرا مہینہ پورا ہوا تیسرا چکر لگے اب کہیں گے تیسرا مہینہ پورا ہوا اگر الی آخری ہی اور دونوں سالوں کے درمیان مطلب گریگورین کیلنڈر کے جو جنوری فیبروری مارچ اپریل مئی وغیرہ کا جو کیلنڈر ہے اور جو ہمارے ہجری کیلنڈر ہے اسلامی کیلنڈر ہے ان دونوں کے درمیان تقریباً ہر سال 10 یا 11 دن کا فاصلہ رہتا ہے بٹوین بوتھ آف دیز کیلنڈرز There's a difference of approximately sometimes 10 days and sometimes 11 days depending upon the sighting of the moon and the cycle of the moon, etc. Of course, with the solar calendar, you have a regulated 365 days in a year, and with the leap year, you have the extra one day, which is 366. So it revolves around 365 or 366 days a year. That's the solar system. That's the solar year. वो जो सूरज का पूरा साल है और जो इस्लामी साल है तो उसके अंदर 10 दिन और बाज औकात 11 दिन कम हो जाते हैं. Sometimes it's 10 days, sometimes one year is going to be 11 days, depending upon the sighting of the moon, whether you sighted it on the 29th or not sighted it, so it's the 30-day month. तो इससे फिर ये हुआ कि हर साल चूंकि 10 या 11 दिन इससे कम होते हैं तो हर 3 साल के बाद 10 10 10 ये 30 दिन हो गए, तो हर 3 साल के बाद जो इस्लामी महीना है वो एक पूरा महीना कम हो जाता है दिनों के एतबार से. इसी वजह से हर 3 साल के बाद आप देखेंगे कि रमजान एक महीना पहले शुरू होता है. तो फॉर एग्जांपल उसकी मिसाल कि अगर इस साल रमजान या पिछले साल रमजान मार्च के अंदर शुरू हुआ था तो 3 साल जब गुजरेंगे तो 10 दिन पीछे होगा एक साल. तो इसलिए ये जो साल गुजरा तो 20 फरवरी के ऊपर रमजान शुरू हुआ और फिर 10 दिन और पीछे होगा अगले साल और फिर अगले साल 10 दिन और जल्दी शुरू होगा. तो 3 साल के बाद एक पूरा महीना ये कम हो जाता है, मतलब पीछे हो जाता है. इसी वजह से रमजान तकरीबन 30-33 तकरीबन 33 सालों के बाद ये पूरा साल का घूम जाता है. दैट्स व्हाई एवरी ईयर बिकॉज इट्स 10 टू 11 डेज शॉर्टर द लूनर कैलेंडर, देयरफॉर 10 डेज वन ईयर, 10 डेज नेक्स्ट ईयर, 10 डेज द ईयर आफ्टर, इट एक्यूमुलेट्स टू अ फुल मंथ अप्रोक्सीमेटली. सो the example I was given was that in 3 years' time, the Ramadan that started in March, it's going to start at the beginning of February in 3 years' time, because approximately 28 to 30 days is the difference. ऐसे करते हैं, कुछ calls आई हुई हैं, calls भी लेते जाएंगे और फिर इंशाल्लाह आपका इस मौजू के ऊपर भी बातचीत करते रहते हैं. السلام عليكم ورحمة الله وبركاته.
4: وعليكم السلام ورحمة الله وبركاته. السلام عليكم ورحمة الله.
3: وعليكم السلام.
4: بھائی آپ ٹھیک ہیں آپ بھائی؟
3: الحمدللہ.
4: بھائی میرا سوال آپ سے یہ ہے کہ نویں دسویں محرم کب ہے؟ دسویں. اس کو روزہ بھی رکھا جاتا ہے نا نویں اور دسویں کا. تو یہ کس دن ہو رہی ہے؟ کس ڈیٹ کو ہو رہی ہے؟
3: ٹھیک ہے, بہت اچھا سوال کیا اور انشاءاللہ پروگرام کے دوسرے حصے کے اندر میرا ارادہ تھا کہ اس کے اوپر تھوڑی سی تفصیل ضرور عرض کروں گا.
4: ٹھیک ہے,
3: تو آپ نے اچھا سوال کیا.
4: نہیں, کیونکہ بہت ضروری ہے نا نویں اور دسویں کا روزہ, تو مجھے پتا نہیں ہے کہ کس ڈیٹ کو ہے, دن اور ڈیٹ کون سا ہے.
3: ٹھیک ہے,
4: پلیز وہ اس سوال کا جواب دے دے.
3: بھائی السلام علیکم ورحمۃ اللہ
4: وبرکاتہ.
3: بس آپ سنتے رہیں اور انشاءاللہ ضرور پروگرام کے جو سیکنڈ حصہ ہے اس کے اندر میں ضرور اس کی تفصیل عرض کروں گا,
4: کیونکہ کون سے دن ہو رہی ہے.
3: ٹھیک ہے سر, ٹھیک ہے سر, اوکے جی. تو یہ رہے کالر اور انہوں نے سوال کیا, ضرور انشاءاللہ نویں اور دسویں محرم کے بارے میں عرض کروں گا. تو میں یہ عرض کر رہا تھا کہ سال کے بارے میں کہ اللہ رب العزت نے یہ ہمارے اوپر ایک نعمت کی ہوئی ہے. دس از one of the great favors of Allah, that by this lunar year traveling backwards, it is good. Why? Because all the different festivals that we have, whether it's Eid al-Adha, Eid al-Fitr, whether it's Ramadan, all the rest of them, they, rather than staying in one specific part of the year, they travel throughout the whole year. Ye jo hamare اسپیشل اوکیزنز ہوتے ہیں, خوشی کے موقع ہوں یا غم کے موقع ہوں, یہ اللہ کی نعمت ہے کہ وہ ہمارے اس لونر سال کی وجہ سے, چاند کی سال کی وجہ سے یہ پیچھے ہوتے رہتے ہیں. تو رمضان ایک وقت آتا ہے کہ وہ گرمیوں کے موسم میں ہوتا ہے, کچھ سال گزرتے ہیں تو اب وہ سپرنگ یعنی جو اچھی موسم ہوتی ہے اس کے اندر آ جاتا ہے, मौसम बहार के अंदर और फिर कुछ अरसा गुजरता है तो वो ठंडी की तरफ आ जाता है विंटर के अंदर मौसम सर्दी के अंदर और फिर कुछ तो इस तरह साल का गुजरता रहता है। इसी तरीके से ईद हर तीन साल के बाद आपकी जो ईद है वो एक महीना पहले चली जाती है। तो जो ईद अप्रैल के अंदर थी तीन साल के बाद अब वो मार्च के अंदर चली आएगी। तीन साल गुजरेंगे तो अब वो फरवरी के अंदर आ जाएगी दूसरे महीने के अंदर। तीन साल गुजरेंगे तो अब पहले महीने जनवरी के अंदर आ जाएगी। तो ये इस तरह जो बदलता रहता है तो ये खुद अल्लाह की तरफ से एक बड़ी ही नेमत है क्योंकि बजाय एक ही मौसम के अंदर वो त्योहार वो खुशी का मौका या कोई बाज़ औक़ात गमी के मौके होते हैं उन गमी के मौकों को देखना बजाय उन उस खास मौके तो ये बदलते रहते हैं मौसम के लिहाज से तो इंसान भी चुस्त रहता है। तो ये अल्लाह की इसके अंदर बड़ी अजीब हिकमत है। तो खैर मैं अर्ज कर रहा था कि अब ये तो इस्लामी साल के बारे में मुख्तसर मैंने बात अर्ज की। अब ये है कि मुहर्रम का जो महीना है ये इस्लामी साल का सबसे पहले महीना है सबसे पहला महीना है। द फर्स्ट मंथ ऑफ द इस्लामिक ईयर इज मुहर्रम। हमारे 12 महीने हैं मुहर्रम सफर रबीउल अव्वल रबीउल थानी जुमादुल उला जुमादुल थानी रजब शाबान रमदान ज़िलक़ादा शव्वाल ज़िलक़ादा ज़िलहिज्जा। तो ये 12 महीने दीज 12 मंथ्स ऑफ द इस्लामिक ईयर तो उनमें ये जो अभी मुहर्रम है उसके अंदर तीन अहम वाकयात पेश आए हैं। दिस थ्री वेरी वेरी इंपॉर्टेंट इवेंट्स दैट टुक प्लेस। उनमें से सबसे पहला कि नबी सैयदना मूसा अलैहि सलातो वस्सलाम को अल्लाह रब्बुल इज्जत ने फिरौन से और समंदर से निजात नसीब की। अल्लाह सुबहानहु व तआला सेव्ड एंड प्रोटेक्टेड मूसा अलैहि सलाम एंड हिज पीपल and the nation of Musa alayhi salam protected them from Firaun because Firaun had enslaved them for a very long time and Firaun is just saying a leader because each of them had their own names so like we say a president and a prime minister so that was to say Pharaoh or Firaun that is a kind of a name for a leader not the individual name of the person us shakhs ka zati naam nahi hai ki iska naam pharaoh hai pharaoh ya firaun general unke leader ko kaha jata tha to ye jo bani israel thi ye kai naslon se since many many generations ye ghulami ke andar the aur jo bhi firaun aata jo bhi unka leader aata wo unko is ghulami ke andar और ज्यादा सख्तियां पेश कर देता। और ये जो आखिरी आया था जिसका मुकाबला हुआ था सैयदना मूसा अलैहि सलाम के साथ तो ये उनमें सबसे ज्यादा जालिम सबसे ज्यादा सख्त और सबसे ज्यादा बदबख्त था क्योंकि इसने तो खुदाई का भी दावा किया था। तो कहने का मकसद अल्लाह रब्बुल इज्जत ने मूसा अलैहि सलाम को हुक्म दिया कि अपनी कौम को लेकर आप यहां मिस्र की जमीन से निकलकर चले जाओ रातों रात निकलो ओ मूसा टेक योर पीपल द स्लेव्स हु हैव बीन एनस्लेव्ड बाय फिरौन टेक देम आउट अवे फ्रॉम दिस लैंड दैट इज द ओनली वे दैट दे विल एस्केप फ्रॉम द क्लचेस ऑफ फिरौन एंड दैट्स एग्जैक्टली व्हाट मूसा अलैहि सलाम डिड अकॉर्डिंग टू प्लान दैट ही स्पोक टू देम He explained to them and helped them understand their situation and that freedom was one of the great ni'mas of Allah, one of the great bounties and gifts of Allah. Azadi, ye Allah ki bahut badi ne'mat hai aur tumse azadi is shakhs aur iski hukumat ne cheen li hai. Aap logon ko ghulam banaya hua hai, aapki aulaad hoti hai, wo bhi ghulam. Unki yahan aulaad hoti hai, wo bhi automatically ghulam ban jate hain. तो इसलिए इनको आजाद करो ताकि ये अल्लाह के दीन पर पूरे तौर पर अमल कर सके। चुनाचे मूसा अलैहि सलाम ने उनको पूरा समझाया आहिस्ता आहिस्ता वक्तन फवक्तन जब इस मौके पर पहुंच गए कि मूसा अलैहि सलाम को तसल्ली हुई कि अब ये बात मानेंगे तो फरमाया कि हम सब के सब यहां से रात को निकलेंगे। मैं आपको ये इशारा करूंगा और उस वक्त जब फिरौन की जो फौजी हैं, उसका जो लश्कर है और उसके जो सिक्योरिटी है, वो जब रात को सो जाएंगे, हम जल्दी निकल जाएं और तुम मेरे पीछे पीछे हो जाना। हम मिस्र से निकलकर, यानी शहरों से निकलकर, गांवों से, देहातों से निकलकर जब हम दूर हो जाएंगे, इनको पता ही नहीं चलेगा हम किधर गए हैं। तो चुनाचे यही हुआ, रात के वक्त मूसा अलैहिस्सलाम ने जो उनको इशारा दिया था वो इशारा दिया और तमाम के तमाम बनी इसराइल निकले और मूसा अलैहिस्सलाम आगे आगे और पीछे सही पूरे बनी इसराइल थी। द होल ऑफ द नेशन ऑफ बनी इसराइल, दे वर फॉलोइंग मूसा अलैहिस्सलाम। समहाउ वन ऑफ द गार्ड्स ही केम टू फाइंड आउट दैट देयर इज नोबडी इन द हाउसेस, checked one house, the other, then the other, and he quickly had this escalated the news to Pharaoh, who demanded straight away that the whole of his army come out and find where these people have gone and follow them and annihilate every single one of them and torture them. In fact, he was so enraged, itna zyada usko ghussa aaya Pharaoh ko jab usko pata chala कि ये लोग निकल गए हैं और इन्होंने आजादी की कोशिश की है, कि उसने कहा कि मैं खुद इस लश्कर के साथ जाऊंगा ताकि मैं खुद देखूं कि इनको कितनी बुरी सजा हुई है और मेरे सामने इनको इनके ऊपर कितना ज्यादा हम जुल्म कर सकते हैं। चुनाचे वो खुद उनके साथ आया, ही केम विद देम हिमसेल्फ विद द आर्मी। और फिर एक वक्त आया, फलम्मा तरा الجمعان قال اصحاب موسى انا لمدركون। अल्लाह रब्बुल इज्जत ने हमारी समझ के लिए एक अजीब नक्शा खींचा है, जबकि उन्होंने फलम्मा तरा الجمعان, जबकि उन सब लोगों ने दोनों जमघटों को देख लिया। जमआन सामने समंदर है कि समंदर के किनारे तक ये लोग पहुंच गए थे और पीछे फिरौन और उसका पूरा लश्कर है, अगर आगे जाएं तो समंदर के अंदर डूबना ये यकीनी और अगर इधर ही रह जाएं तो उधर फिरौन अपने लश्कर के साथ जो आया था पूरा लश्कर इनको तबाह कर देगा और इनको सजा दे दे दे कर जुल्म कर कर के इनको खत्म कर देगा। तो सामने भी मौत, पीछे भी मौत। तो उस वक्त उन सब ने जोर की आवाज में कहा कि इन्ना लमुदरकून, हम अब पकड़े गए, कोई छूटने का रास्ता नहीं है। When they saw right in front of them death, because the sea was in front of them, and behind them they had Pharaoh and the whole of his army, which was certain death and torture and cruelty, had they taken hold of them, had the army taken hold of these Israelites, it would have been certain death, but before death it would have been torture and cruelty and dhulam. So they began to say loud, O Musa, now we have been caught. In front of us, death, we certainly will drown in this huge sea. And behind us is this death coming closer. And that's when Musa al-Islam's conviction showed very obviously. वहां मूसा अलैहिस्सलाम का यकीन जो है अल्लाह पर सामने जाहिर हुआ और खुल्ला जाहिर हुआ, खुल्लम खुल्ला फरमाया, कल्ला इन्नमा रब्बी सयहदीन। हरगिज इस तरह नहीं हो सकता कि तुम इस तरह पकड़े जाओ। इन्नमा रब्बी, मेरा रब वो मेरे साथ है, उसने ही मुझे हुक्म दिया था। मूसा अलैहिस्सलाम इरशाद फरमाना चाहते हैं, उसने मुझे यहां तक आने का हुक्म दिया था, अब आगे रास्ता निकालेगा भी अल्लाह रब्बुल इज्जत। अल्लाह इज द वन दैट विल मेक द वे फॉर अस। तो चुनाचे अल्लाह रब्बुल इज्जत ने हुक्म दिया कि ए मूसा, तेरे सामने जो पानी है, इस पानी को अपने आसा जो बड़ा डंडा होता था मूसा अलैहिस्सलाम के हाथ में, जिसके ऊपर टेक लगाते थे, तो फरमाया कि इस असा के जरिए इस समंदर को मारो, स्ट्राइक द सी विद द स्टाफ, द ह्यूज बिग स्टिक, द बिग स्टाफ दैट यू हैव. And Musa alayhi salam had this conviction, and he exactly did what Allah had asked him. And straight away, فَكَانَ دونوں سائٹ کے جو سمندر ہیں وہ بالکل اس طرح پھٹ گیا درمیان سے, اور پھٹ کر دونوں سائٹوں میں قطود العظیم بڑے پہاڑوں کی طرف دونوں سائٹوں میں اس طرح پکڑا رہا, اس طرح اوپر, گویا کہ کسی نے کسی کپڑے کو پھاڑا ہے اور کپڑے کو پھاڑ کر ایک سائڈ کو ایک طرف کر دیا ہے, دوسرے سائڈ کو دوسری طرف کر کے جمع کر دیا, تو وہ دونوں چھوٹے پہاڑوں کی طرح لگتے ہیں. تو اسی طریقے سے اللہ رب العزت نے وہاں جو سمندر تھا اس کو درمیان سے چیر کر راستے درمیان میں بنا دیے, اور علماء فرماتے ہیں وہ راستے اچانک سوکھ گئے منٹوں سیکنڈوں کے اندر, کیونکہ ویسے جہاں سمندر ہوتا ہے پانی ہوتا ہے, پانی اگر ہٹ بھی جائے تو نیچے کیچڑ, تو کیچڑ کے اندر تو انسان بھی پھنس جاتا ہے, جانور بھی پھنس جاتے ہیں, لیکن اللہ رب العزت نے معجزتاً اس تمام کے تمام کو سخت کر دیا, اور موسیٰ علیہ السلام کی قوم وہاں سے گزرنا شروع کر دی. موسیٰ علیہ السلام, his whole nation began to pass through the water, and Allah had split it asunder, split it open. And just like when you rip a cloth and one half of it is gathered to one side and the other half is gathered to the other side, the whole water was gathered on either side and they were upholding like two huge mountains. Quran Kareem uses Qatawd al-Azim, Qatawd, a huge big mountain on one side of water, a huge big mountain of water on the other side. And Musa alayhi salam and his nation passed through. اور اتنی دیر میں فرعون اور اس کا لشکر بھی پہنچ آیا. And when Fir'aun and his army came there and they noticed that the sea had parted, and Fir'aun, he ordered his army that you must also go along this way. When they reached to approximately the middle of the sea, and Musa alayhi salam and his tribes and his nation had come out from the other side of the sea, Allah subhanahu wa ta'ala ordered the sea to come back, and there Fir'aun and his whole army were drowned. وہاں فرعون اور اس کا پورا لشکر جو ہے وہاں ڈوب گیا, کیونکہ جب موسیٰ علیہ السلام کے آخری آدمی وہاں سے نکل گئے اور دوسری طرف پہنچ گئے کنارے پر, اور فرعون اور اس کا لشکر درمیان تک پہنچا, بہت نزدیک تھا پکڑتے ہوئے, تو اللہ رب العزت نے حکم دیا, پانی سب کا سب واپس آیا, اور فرعون اور اس کا پورا جو لشکر ہے وہاں سب کا سب ہلاک ہو گیا, وہ سب ڈوب گئے. اور یہ جو واقعہ پیش آیا تھا یہ 10 محرم کو پیش آیا, کہ اللہ نے فرعون سے بھی اور سمندر سے بھی دونوں جمعان, دونوں وہاں طاقتیں جمع ہو گئی تھی, تو اللہ نے فرعون کے ظلم سے بھی اور سمندر کی طاقت سے اللہ رب العزت نے موسیٰ علیہ السلام اور ان کی قوم کو بچایا. تو یہ بچانا جو تھا یہ 10ویں محرم کے دن تھا. اب آئیں مسئلے کے طور پر, تو نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں آپ صلی اللہ علیہ وسلم نے دیکھا کہ بعض لوگ جو یہودی ہیں, سارے نہیں بعض, وہ روزہ رکھ رہے ہیں محرم کے دن, تو آپ صلی اللہ علیہ وسلم نے صحابہ کرام کو فرمایا کہ ان سے پوچھو اس دن وہ روزہ کیوں رکھتے ہیں. The Prophet sallallahu alaihi wasallam noticed that some of the people from the Jewish nation, they are keeping a fast on this day, and the Prophet sallallahu alaihi wasallam instructed the Sahaba to go and ask them, and they replied that on this day Musa alaihi wasallam was saved from Fir'aun and from the sea, and as a mark of respect and gratefulness to Allah, we are fasting on this day. اس دن اللہ نے موسیٰ علیہ السلام کو نجات دی, تو اس لیے اس کے احتراماً اور اللہ کا شکریہ ادا کرتے ہوئے ہم اس دن روزہ رکھتے ہیں. تو چنانچہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ نحن احق بموسیٰ منہم, ہم موسیٰ علیہ السلام کے زیادہ حقدار ہیں ان سے. तो अगर ये एक दिन रोजा रखते हैं तो हम दो दिन रोजा रखेंगे. तो इसलिए उलमा फरमाते हैं कि मुहर्रम के जो दो रोजे हैं नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने जो सुन्नत फरमाए हैं, एक नौ मुहर्रम और एक दसवीं मुहर्रम. यानी दसवीं मुहर्रम को तो रखना ही रखना है क्योंकि उस दिन अल्लाह रब्बुल इज्जत ने मूसा अलैहिस्सलाम को नजात दी. लेकिन दो रोजे एक दिन या तो पहले रख ले कि नौ और दस मुहर्रम, और अगर चाहे तो दस और ग्यारह तारीख. ऐसे करते हैं, ब्रेक का वक्त आया है, ब्रेक के बाद इसके ऊपर भी बातचीत करेंगे और जो साहिल ने सवाल किया उस सवाल का भी जवाब देंगे. विल स्पीक अबाउट दिस इंशाल्लाह अ बिट मोर आफ्टर ब्रेक.
2: आलम ऑन एयर इज ब्रॉडकास्ट ऑन सनराइज रेडियो ब्रैडफोर्ड एवरी फ्राइडे इवनिंग्स फ्रॉम 8 PM टू 9 PM, दैट्स लंदन टाइम, एंड रिकॉर्डेड लाइव हियर 6 AM टू 7 AM एवरी सैटरडे मॉर्निंग. And replayed on Radio 1701 Sunday mornings from 7 to 8. If you want to have a copy of this program, please phone me or text me on 0431-919-964, and I will give you a copy or send you a copy via WhatsApp. I am Firoz Khan. To ek baar fir, ye hai Alim on Air, Maulana Fazal Dar.
5: بسم اللہ الرحمن الرحیم. دوبارہ آپ کی خدمت میں حاضر آپ کا میزبان مولانا فضل داد, اور یہ ہے سن رائز ریڈیو 103.2 FM 100.6 FM. میں عرض کر رہا تھا کہ محرم کے روزے کے بارے میں کہ اللہ رب العزت نے ہمیں یہ بڑی ہی نعمت کے طور پر دی ہے اور نبی پاک صلی اللہ علیہ وسلم نے اس کو سنت قرار دیا ہے. اور یہ جو محرم کا روزہ ہم رکھتے ہیں, جیسے میں نے بریک سے پہلے جو واقعہ عرض کیا تھا, وہ اس لیے کہ سیدنا موسیٰ علیہ السلام کو اللہ رب العزت نے فرعون سے اور سمندر سے پانی سے نجات دی تھی, پھر موسیٰ علیہ السلام اور پورے لشکر کو. تو اس لیے ہم روزہ رکھتے ہیں. اب یہ محرم کا دن کون سا ہے؟ دسویں محرم. تو آج کل جیسے آپ کو پتہ ہے کہ رمضان کچھ لوگ ایک دن پہلے شروع کرتے ہیں, کچھ لوگ ایک دن بعد شروع کرتے ہیں. اسی طریقے سے عید کچھ لوگ ایک دن پہلے ایک دن بعد. تو اسی طریقے سے محرم کا بھی مسئلہ ہے کہ دسویں محرم. تو کچھ ساتھی یہ کہہ رہے ہیں کہ وینسڈے کے دن دسویں محرم ہے, اور کچھ ساتھی کہہ رہے ہیں کہ تھرسڈے کے دن دسویں محرم ہے. تو جو وینسڈے کے دن کہہ رہے ہیں تو اس لحاظ سے آپ اس طرح کریں گے کہ ٹیوزڈے اور وینسڈے آپ روزہ رکھ لیں, اور جو تھرسڈے کا کہہ رہے ہیں تو آپ ایسے کریں وینسڈے اور تھرسڈے. ساتھی یہ کہہ رہے ہیں کہ وینسڈے کے دن دسویں محرم ہے, اور کچھ ساتھی کہہ رہے ہیں کہ تھرسڈے کے دن دسویں محرم ہے. تو جو وینسڈے کے دن کہہ رہے ہیں تو اس لحاظ سے آپ اس طرح کریں گے کہ ٹیوزڈے اور وینسڈے آپ روزہ رکھ لیں, اور جو تھرسڈے کا کہہ رہے ہیں تو آپ ایسے کریں وینسڈے اور تھرسڈے. تو بہتر طریقہ میں عام طور پر یہ کہا کرتا

0: Umar ibn al-Khattab radiyallahu ta'ala anhu, Sayyidina Hussein radiyallahu ta'ala anhu, the way they were brutally shaheed, killed, murdered. But our deen gives us instructions of how to handle things. ऐसे करते हैं, एक आखिरी ब्रेक के लिए चले जाते हैं और फिर उसके बाद वापस आकर एक दो और मैसेजेस देने हैं और फिर आगे बात चलाते हैं. फिलहाल ब्रेक की तरफ.
1: You are listening to Alim on Air, Hazrat Maulana Fazildar. Alim on Air broadcasts live on Sunrise Radio Bradford every Friday evenings from 8 p.m. to 9 p.m. That's every Friday evenings, 8 p.m. to 9 p.m. London time. If you're calling from overseas and want to take part in the program, remember the telephone number is +441 127 30 6 6. That's +441 127 30 6 6. That's every Friday evenings, 8 p.m. to 9 p.m. London time, Sunrise Radio, Bradford. So, chalo ek baar fir, ye hai Alim on Air, Hazrat Maulana Fazildar.
0: Ji haan, Sunrise Radio ki ye nashriyat aap sun rahe hain. Main hoon aapse mukhatab, aapka mehzban Maulana Fazildar. और ये है सनराइज रेडियो 103.2 FM, 100.6 FM. तो मौजू चल रहा था, द टॉपिक वी वर स्पीकिंग अबाउट बिफोर द ब्रेक्स वाज द इस्लामिक ईयर. नंबर वन, द डिफरेंस बिटवीन द इस्लामिक लूनर ईयर एंड द नॉर्मल ग्रिगोरियन सोलर ईयर, दोनों के दरमियान क्या फर्क होता है और कितने दिन का फर्क होता है. और तीसरी बात, उसका फिर असर क्या है, व्हाट आर द इफेक्ट्स ऑफ दिस डिफरेंस ऑफ द डिक्रीजिंग ऑफ द डेज, और फिर उसकी हिकमतें, व्हाट इज द विजडम बिहाइंड इट एंड हाउ इज इट स्पेशल फॉर मुस्लिम्स एंड बेटर फॉर मुस्लिम्स इन द लूनर ईयर देन द नॉर्मल ईयर. एंड वन ऑफ द रीजंस आई सेड वाज द सर्कुलेटिंग ऑफ द फेस्टिवल्स एंड द इवेंट्स थ्रू आउट द ईयर, समटाइम्स इन the colder months, in the spring months, in the autumn months, in the summer months, it circulates. So you have Ramadan in different seasons throughout your life. Vagera, vagera. Aur phir uske baad, jo sabse pehla mahina hai, Muharram ka mahina, uske baare mein kuch baatein arz ki, aur usme Sayyidina Musa alaihi salatu wasalam ka jo aham waqia pesh aaya, uska zikr maine kiya, aur phir uske saath jo taalluq रोजे का है उसका जिक्र करते हुए फिर मैंने ये बात अर्ज की कि इस साल 2026 के अंदर जो मुहर्रम का रोजा है, अब वेंसडे और थर्सडे दो दिन जो है, दो रोजे होते हैं, वेंसडे और थर्सडे 24 जून आप रख सकते हैं अगर रखना चाहें, इफ यू वांट, क्योंकि ये सुन्नत रोजा है, जरूरी नहीं है. अगर कोई रखना चाहे सवाब मिलेगा, नहीं रख सकता किसी मजबूरी की वजह से या किसी और वजह से, तो दैट्स परफेक्टली फाइन, आपको रखना जरूरी नहीं है. स्पेशली जो हमारे बहुत ही कमजोर या सख्त बीमार या बुजुर्ग, वेरी एल्डरली, वेरी वीक, इलनेस, कमिटमेंट्स समटाइम्स, तो या हेल्थ रीजंस, तो ये तमाम के तमाम वजूहात होती हैं. तो इसलिए ये बातें मैंने अर्ज की. बाकी आखिरी दो तीन मिनट उसके अंदर दोबारा आपकी तवज्जो, जैसे आम तौर पर मैं दिलाता हूं कि रिमेम्बर द जेनोसाइड इज हैपनिंग एंड दैट्स बीन हैपनिंग, इट हैजंट फिनिश्ड येट, द क्रूएल्टी अराउंड द वर्ल्ड, वेदर इज इन पैलेस्टाइन, वेदर इज इन अदर पार्ट्स ऑफ द वर्ल्ड, दुनिया के दूसरे हिस्सों के अंदर, वेदर दैट्स क्रूएल्टी इज इन एशिया, एंड यू कैन सी लॉट्स ऑफ एग्जाम्पल्स, वेदर इज इन द कश्मीर रीजन, वहां आपको पता है पिछले काफी हफ्तों से, सिंस मेनी वीक्स, देयर्स बीन अ लॉट एंड लॉट ऑफ क्रूएल्टी गोइंग ऑन इन दैट एरिया ऑफ द वर्ल्ड. सिमिलरली इधर यूरोप के अंदर देखें तो यूक्रेन का मसला और रशिया का मसला, उधर देखें तो फलस्तीन के साथ जो हो रहा है, इट हैजंट स्टॉप्ड. फलस्तीन के अंदर जो जुल्म हो रहा है, द क्रूएल्टी एंड द टॉर्चर्स, and now some of the things that are coming out of through the social media and through the people who've been in Israeli prisons, and their testimonies are coming out, and the doctors and the nurses and the health professionals who've witnessed all these things and the cruelty that has been played out in front of them, all that is coming out now on media and social media, on other forms of media, etc. तो उससे पता चलता है कि दुनिया के अंदर बहुत जुल्म हो रहा है. And then in the African continent, you have zulm going on. And you know about what's happening in Niger, Nigeria, in Congo, उन इलाकों के अंदर. So इसलिए दुआ करें हमेशा. Keep praying that Allah subhanahu wa ta'ala, जहां कहीं भी जुल्म हो रहा है, या अल्लाह इस जुल्म को खत्म फरमा और या अल्लाह उनको सुकून और इत्मीनान नसीब फरमा. और जो जुल्म करने वाले हैं, या अल्लाह उनको तू सही समझ दे दे ताकि वो जुल्म करने से रुक जाएं. और इसके साथ साथ विद दैट एज वेल एट द सेम टाइम अल्लाह का शुक्र अदा करें कि हम जो हैं बड़े सुकून के साथ हैं, इत्मीनान के साथ हैं, और वो जो जुल्म वहां हो रहा है अल्लाह ने हमें उससे निजात दी हुई है, वरना हम कमजोर हैं, शायद बर्दाश्त न कर सके. Allah subhanahu wa ta'ala has granted us peace, tranquility, safety, security. All these are great ni'mas of Allah. So we thank Allah that Allah has given us all this. But at the same time, not to forget what is happening in the other parts of the world and keep praying for peace and sukoon and itminan. Isi ke saath aaj ke is session ko dua ke saath khatam kar lete. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وآله وصحبه أجمعين يا رب العالمين تو ہم سب کو دین کی صحیح سمجھ نصیب فرما یا اللہ تو ہم سب کو دین پر استقامت نصیب فرما یا اللہ جتنے بھی لوگ بیمار ہیں تمام بیماروں کو شفا نصیب فرما اور جتنے بھی پریشان حال ہیں جس قسم کی بھی پریشانی کے اندر ہیں یا اللہ سب کی پریشانیوں کو تو دور فرما یا اللہ تو ہم سب کو ایک اور نیک بنا اور یا اللہ ہمارے اندر جتنے بھی کمزوریاں ہیں ان کو دور فرما کر یا اللہ تو ہمیں دین پر استقامت نصیب فرما یا اللہ ہم سب کو ہر وقت ہر جگہ ہر قسم کی عزت نصیب فرما اور ہر قسم کی ذلت سے رسوائی سے بدنامی سے تو ہماری حفاظت فرما یا اللہ جتنے بھی لوگ پریشان حال ہیں سب کی پریشانیوں کو دور فرما یا اللہ جتنے بھی مرحومین اس دنیا سے جا چکے ہیں ان سب کی بخشش اور مغفرت فرما اور ہماری جب موت کا وقت آوے تو یا اللہ ہم سب کو خاتمہ بالایمان نصیب فرما یا اللہ تو ہم سب کو خاتمہ بالایمان نصیب فرما یا اللہ موت کے بعد جتنے بھی مراحل ہیں ہم سب کے لیے وہ آسان فرما یا اللہ نبی پاک صلی اللہ علیہ وسلم کے جو اخلاق حمیدہ ہیں یا اللہ وہ اچھے نیک خوبصورت اخلاق ہم سب کو نصیب فرما اور ہمارے جو برے اخلاق ہیں ہمارے دل کے اندر جو برائیاں ہیں یا اللہ ظاہری اور باطنی اخلاق کو برائیوں کو ہم سب سے دور فرما اور یا اللہ نبی پاک صلی اللہ علیہ وسلم نے جو خیر کی دعائیں مانگی ہیں ان تمام خیر کی دعاؤں کے اندر ہم سب کو حصہ نصیب فرما اور نبی پاک صلی اللہ علیہ وسلم نے جن چیزوں سے حفاظت مانگی ہے ان تمام چیزوں سے ہم سب کو حفاظت نصیب فرما اور سب سے بڑی بات وہ تیری رضا مندی ہے دنیا اور آخرت کے اندر تو ہم سب کو اپنی رضا مندی نصیب فرما سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین برحمتک یا ارحم الراحمین میں ہوں آپ سے مخاطب آپ کا محزبان مولانا فضلداد اور ہمارا یہ ہر ہفتے کا پروگرام ہر ہفتے جمعہ کی شام کو 8 بجے سے 9 بجے تک لائیو ہوا کرتا ہے اس میں آپ بھی حصہ لے سکتے ہیں فون ان کر کے چاہے کوئی اسلامی مسئلہ ہو کوئی حالات حاضرہ پر تبصرہ ہو کوئی اچھی بات ہو آپ آ کر شیئر کر سکتے ہیں آئی ایم یور ہوسٹ مولانا فضلداد اینڈ دس از آور ویکلی سیشن ایوری فرائیڈے from 8 o'clock till 9 o'clock UK time and you're most welcome to come on air and take part in it. Every week inshallah it could be an Islamic mas'ala that you want to ask, it could be regarding the local issues, anything that you feel beneficial will or like to listen to you. Isi ke saath wassalamu alaikum wa rahmatullahi wa barakatuhu.
1: Abhi aap sun rahe the Alim on Air Hazrat Maulana Fazildad ke saath. Alim on Air is broadcast on Sunrise Radio, Bradford, every Friday evenings from 8 p.m. to 9 p.m. That's London time. and recorded live here 6 a.m. to 7 a.m. every Saturday morning, and replayed on Radio 1701 Sunday mornings from 7 to 8. If you want to have a copy of this program, please phone me or text me on 0431-919-964. 0431-919-964, and I will give you a copy or send you a copy via WhatsApp. I am Feroz Khan.
2: A'udhu billahi minash shaitanir rajim.
3: Panah mangta hu Allah ki shaitan.